घर घर ए हो पहुंचा सदरे नित पवन ए शब्दां तां नित ही पै रहियां हन असी सुनियां अनसुनियां कर देंदे हां जदों कोई मनुख इस संसार तो जा रहा हुंदा है कोई अर्थी जा रही हुंदी है ओ सानू चेता करा रहा हुंदा है ऐ मनुख एक दिन तेरे ते भी ऐसा आएगा वो भी सदरे दे रहे दस रहे जदों मनुख सौं जांदा है ना रात नू ए मौत विखाली दे जांदी है हजूर ने इस मौत नू नित परलों किया कि हर मनुख ते नित परलों आउंदी है वो केड़ी आउंदी है जदों असी सौं जांदे हां तो मौत विखाली दे जांदी है दस जांदी है ऐ मनुख एक दिन सोमन होएगो लांबे गोड पसार एक दिन तू ऐसा समेगा कि कोई तैनू उठा ल ना सकेगा इसे लई सतपुरश कहंदे हन जदों सौं के उठिए तां इशनान करो भाई शरीर दी पवित्रता लई क्योंकि मौत भी खाली दे जांदी है ओ भी मौत जो नित परले है ए नींद है ते जदों श्वासां दी गंढ खुल जांदी है इस नूं नमित परलों के कि जदों श्वास समाप्त हो जान तां मनुख अगला कदम नहीं पुट सकदा उत्थे ही मिट्टी दी ढेरी हो जांदा है उच्चारण करो श्री घर घर ए हो पहुंचा सदड़े नित पवन घर घर ए पहुंच है सदड़े पै रहे हन जिमें बाबा नंद सिंह जी महाराज कलेरा वाले क्या करते सन भाई ए सदरे गुरमुखा नू अमृत वेले भी पैंदे हन उठ भाई गुरु के लाल ए मनुच्छा जन्म भी तेरा अमृत वेला है ते अमृत वेले उठ के इशनान कर सचखंड दे द्वार खुल गए हन गुरु जागदा होवे तू सुता होवे ता फिर प्रसन्नता नहीं भाई जे गुरु दी खुशी माननी है तो अमृत वेले उठ इशनान कर ते फिर सत संगत विच बह के जप श्री वाहे गुरु ताके तेरा जीवन सफल हो जावे तेरा जमना मरना मिट जाए इसलिए घर घर एहो पहुंचा सदड़े नित पवन सदनहारा सिबरी ए सदा की कह रही हन ए सदा कह रही भाई सदनहारा सिबरी जिस वाहेगुरु ने तैनू भेजिया ना उसने सदना भी है मनुख एवें नहीं संसार विच आ गया अकाल पुरख वाहेगुरु ईश्वर का कल्या होया है हजूर दी बाणी कह रही है जिहा चीरी लिखिया तेहे हुक्म कमाए कल्ले आवे नानका सदे उठी जाए ते जेड़ा कल्या होया आउंदा है जेड़ा किसी का भेजिया होया आउंदा है वो कोई जिम्मेवारी लैके आउंदा है कोई ड्यूटी लैके आउंदा है कोई काम करन लई आउंदा है ते अकाल पुरख वाहेगुरु ने भाई सानू संसार विच भेजिया है भाई तू जाके सिमर सिमर नाम बारंग बार उस प्रभु का सिमरन कर इसलिए तेन सोना मनुच्छा जन्म प्राप्त होया एवें नहीं मिल गया ए बड़ा अमोलक जन्म है भाई लख 84 परम दिया दुर्लभ जन्म पाए एक 10 बंदियां दी क्यू भुगतानी होवे कितना समा लग जांदा है ते जिदी वारी 84 लख दे बाद आई होवे एक एक जून दी उम्र गिणीए ता कई जूना विच ऐसियां भी हन जिन्हां दी हजार हजार बरस उम्र है लख लख बरस उम्र है जिवे पहाड़ां दी ब्रिशां दी कई कई हजार बरस ते हजूर कहिंदे ने भाई कितने युगां दे बाद तेनू ए मनुच्छा जन्म मिलिया होवेगा अंदाजा ला लै कि लख 84
84 لاکھ دے بعد تیری واری آئی ہے، ووا واری آئی ہے موڑے، اوئے مورکھ مسا مسا تیری واری آئی، واس دیو تد وسریا، جس نو یاد رکھنا سی او تینو وسری گیا، اس لئی او ویلا نہ لیسی موڑے جاں توں جم کے وس پڑیا، جدوں سواساں دی پونجی سماپت ہو جائے گی، اے شریر ایتھے رہ جائے گا، جم تینو گھیرا گھت لین گے، کیا توں ادوں کہے گا بھائی مینوں سیوا کر لین دیو، جاں کوئی نام جپ لین دیو، ست سنگ کر لین دیو؟ حضور کہندے ہیں نہ تیری کوئی سنے گا، نہ تو کہن جوگا ہی ہوئے گا، اس لئی بھائی تو کلیا ہویا آیا ہے اور پرمیشر دا نام جپن لئی آیا ہے، جویں حضور کہندے ہیں کچ پکائی ایتھے پائے، جدوں منوک سنسار تے آوندا ہے تا ایک کچا پانڈا ہوندا ہے، تے پلے پرشاں دی سات پرشاں دی سنگت کر کے اس نے پک کے جانا ہے، کیونکہ منڈی دے وچ مل پکیاں دا پیندا، ایک ٹکے دا گھڑا لئیے انہوں تنک کے دیکھی دے بھائی کتے کچا تا نہیں، جے کچا ہے تا کوئی قیمت نہیں، آکھیا تم ہی ایتھے پکن لئی آئے ہیں بھائی، تیرا صدق ہوئے اپنے عشت تے اپنے گرو تے، تے پھر جدو پک کے جائیں گا نا اس دی درگاہ وچ تیری کوئی قیمت ہوئے گی، تیرا کوئی ستکار ہوئے گا، تیرے نال گرو پیار کرے گا، گرو تینو سد کے اپنے پاس بٹھائے گا، جنی تیرا نام دھیایا تین کو سد ملے، اس لئی حضور کہندے ہیں بھائی اے سدڑے نت پی رہے ہیں تے تو پھر بھی ستا ہوئے ہیں، آ امرت ویلے اٹھ کے بھائی سچ کھنڈ دے بار کھلے ہیں تے اپنے جیون نو سمرن وچ سیوا وچ لا کے سفل کر لے، تن گرو نانک پاتشاہ اس شبد وچ اخیرلی تکاں وچ آپ کہہ رہے ہیں گھر گھر اے ہو پہنچا سدڑے نت پمن، اے سدا نت پی رہے ہیں۔